सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र आज पनि मनको आवाजमा तपाईँका लागि अत्यन्तै सुन्दर सुन्दर कुराहरू लिएर आएको छु। राम्रा राम्रा गीतहरू छन् अनि सानो एउटा कथा पनि छ, केही तपाईँ हाम्रै जीवनमा काम लाग्ने चिजहरू पनि छन्। यी सबै तपाईँसँग म सेयर गर्नेछु, बाँड्नेछु, साट्नेछु। यस्ता थुप्रै खुराकहरू छन् जुन तपाईँको मनको लागि हुनेछ, त्यसैले साथै बस्नुहोला मनको आवाजमा। र यो गीतका साथ तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु।

केही दिन अगाडि बिहान म घरबाट निस्किँदै थिएँ होइन, एउटा सानो दृश्यले मेरो मन छोइहाल्यो। त्यो के भन्दाखेरि चाहिँ ती विभिन्न थरीका फुलहरू थिए कि, अनि कुनै पुरै फुलिसकेका थिए, कुनै आधा फुलेका थिए, कतिपय चाहिँ अझै कोपिला भर्खर भर्खर कोपिला लाग्दै थिए, अनि कुनै चाहिँ भर्खर मौलाउँदै थिए, अब कोपिला पनि नलागेको भर्खर बोट चाहिँ सारेर अलिकति त्यो मौलाउँदै थियो, त्यस्ता फुलहरू थिए। अनि कुनै कुनै फुलहरू चाहिँ फुलेर तल पनि खसेका थिए कि। यस्तो लाग्यो कि तिनीहरूलाई हेर्दाखेरि चाहिँ एउटा फुलले अर्को फुललाई हेरेर भनेको कि, तिमी किन म भन्दा अगाडि फुलेको, म सँगसँगै फुलेको भए हामी सँगै फुल्थ्यौ नि, कति रमाइलो हुन्थ्यो नि। त्यो फुलले अर्को फुललाई भन्यो होइन। अनि मलाई के लाग्यो भने यो चाहिँ प्रकृतिले हामीलाई एउटा सुन्दर पाठ सिकाएको हो कि जस्तो पनि लाग्यो। हरेक फुल रोप्ने आफ्नो मौसम हुन्छ, आफ्नो बेला हुन्छ, आफ्नो समय हुन्छ, अनि त्यो फुल फुल्ने पनि एउटा समय हुन्छ, त्यो कोपिला लाग्ने पनि एउटा समय हुन्छ, अनि त्यो फुल फुलेर झर्ने पनि एउटा समय हुन्छ। हामीले भन्दैमा त्यो तुरुन्त रोप्न साथै फुल्ने पनि होइन, अनि हामीले फुल भनेर त्यो कोपिला लाग्न साथै तुरुन्तै फुल्ने पनि होइन। त्यसको आफ्नो जीवन चक्र हुन्छ, त्यसको आफ्नो मौसम हुन्छ, त्यो ऋतु आएपछि त्यो फुल्छ फुल्छ। जीवन पनि त्यस्तै हो जस्तो लाग्यो कि, कसैले छिटो सफलता हात पार्छन्, कसैले अलिकति ढिलो, कसैले कति मेहनत गर्दा पनि बल्ल बल्ल अलिकति हो कि जस्तो हुन्छ होइन। कोही व्यक्ति अलि ढिलो हुन्छ, तर ढिलो हुनु भनेको हार होइन, हामीले गर्न नसकेको होइन। आफ्नै ऋतु, आफ्नै मौसम, आफ्नै बेला आएपछि सबै कुरा हुन्छ। आजको कार्यक्रममा हामी तुलनाका बारेमा होइन, आफ्नो यात्रालाई चाहिँ एकदम स्वाभाविक ढङ्गमा लिने, यो यात्रा सुन्दर हुन्छ भनेर त्यो यात्रालाई माया गर्ने, त्यो सुन्दर यात्राको कल्पना गर्ने होइन, यस्तै यस्तै राम्रा राम्रा कुराहरू गर्नेछौँ आजको बानीको आवाजमा। तपाईँको मनमा एउटा नयाँ बिरुवा, एउटा नयाँ सोच, एउटा नयाँ बिउ छर्ने कोसिस मेरो रहनेछ, त्यसैले साथै बस्नुहोला।

भनौँ कि हाम्रो स्वभाव भनौँ कि के भनौँ, होइन, हामी आफ्नो जीवनलाई चाहिँ हेर्दैनौँ, खालि अरूको जीवनलाई हेर्छौँ कि। अरूको जीवनमा हेर्न थालेपछि अर्कोले जग्गा किन्यो, अर्कोले घर किन्यो, अर्कोले गाडी किन्यो, अरूले जागिर राम्रो पायो, उसले भिडियो कस्तो राम्रो बनाएको, अनि मैले चाहिँ केही गर्न सकिनँ, अनि यस्तो कुरा हेर्दा हेर्दै कहिलेकाहीँ आफूलाई यस्तो कमजोर ठान्छौँ कि हामीले, मैले चाहिँ केही गर्न सकिनँ अरे, म कस्तो कमजोर रहेछु, म केही गर्न नसक्ने कस्तो खालको म रहेछु भनेर आफूले आफैलाई तुच्छ ठान्न थाल्छौँ कि हामी। यो चाहिँ गर्नै हुँदो रहेनछ कि। हाम्रो मन भनेको सकारात्मक ऊर्जाको घर हो। यदि हाम्रो मनलाई हामीले नकारात्मक ऊर्जाको घर बनायौँ भने साँच्चै नै हामीले यो गर्न सकेनौँ, त्यो गर्न सकेनौँ, त्यो गर्न सकेनौँ भनेको जस्तो हामीले केही पनि गर्न सक्दैनौँ। तर हामीले आफ्नो मनलाई ऊर्जाको घर बनायौँ भने हामीले नदेखेको पाटाहरू छ नि हाम्रो जीवनको, ती पाटाहरू पनि देखिन थाल्छ। हरेक पाइलामा सफलता देखिन थाल्छ। हरेक पाइलाको पछाडिको सङ्घर्ष एउटा अध्याय हुनसक्छ जुन सामाजिक सञ्जालमा कमै देखिन्छ। आजकल त खोइ के हो सामाजिक सञ्जालमा पनि, जुन नराम्रो कुरा छ त्यो यति फैलिने, जुन राम्रो कुरा छ त्यो कता हो कि। त्यसैले गर्दाखेरि चाहिँ आफ्नो पहिलो पाइलालाई चाहिँ अरूको सयौँ पाइलासँग तुलना नगरौँ। जीवन कुनै दौड होइन, जीवन कुनै चलचित्रको एक्सन कट पनि होइन, यो त हाम्रो आफ्नै गन्तव्य हो, हाम्रो आफ्नै बाटो हो, हामी आफ्नै यात्रामा अगाडि बढिरहेका छौँ आफ्नै गतिमा। अनि जब हामी आफ्नो यात्रा सुन्दर ढङ्गले तय गर्छौँ अनि हामी लक्ष्यमा पुग्छौँ अनि फर्केर हेर्दाखेरि पनि हाम्रो बाटामा बत्ती बलिरहेका हुन्छन्, कति रमाइलो, सम्झना गर्दाखेरि पनि मन प्रसन्न हुन्छ। त्यसैले अरूसँग तुलना भन्दा आफूसँग के छ, मेरो जीवनमा मैले के हासिल गरेको छु, ममा के खुबी छ, त्यो चाहिँ गन्नु पर्यो कि। आखिरमा यसो हिसाब किताब गर्ने हो भने दुई चारवटा दुःखमा हामी यति अतालिन्छौँ, तर बाँकीको जीवनमा त हाम्रो हातमा सुखै सुख छ नि त। त्यो चाहिँ हेर्दैनौँ, खालि अर्कालाई हेरेर दाँझेर पिर गर्ने अनि चित्त दुखाउने, आफै दुःख पाउने बाटो आफै खोज्छौँ हामी। त्यो त गर्नु भएन नि, होइन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFPS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल यो सामाजिक सञ्जालले सारा संसारलाई जोडेको छ है। यो आफैमा नराम्रो त होइन, तर यदि हामीले आफ्नो कुरालाई चाहिँ छोडेर अरूको कुराहरू मात्रै हेऱ्यौँ, अरूको खुसी मात्रै हेऱ्यौँ, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको केही राम्रा क्षणहरू सेयर गरेका हुन्छन्, देखाएका हुन्छन्, राम्रा क्षणहरू देखाएका हुन्छन् होइन, कि अत्यधिक दुःखको क्षण देखिन्छ कि अत्यधिक सुखको क्षण देखिन्छ। अब बिचको क्षण भनेको त्यत्तिकै मानिसहरूले त्यसलाई व्यवस्था गर्छन्। अनि कि हामी त्यही नराम्रा दुःखका कुराहरूलाई हेरेर बस्छौँ कि हामी ती अरूको सुखलाई हेर्छौँ अनि मेरो भएन भनेर, अनि फेरि हामी आफ्नै थाप्लोमा हात राख्न पुग्छौँ। आफ्नो वास्तविक जीवन के हो, मैले के गर्नुपर्ने हो, मेरो हरेक दिनको जीवनलाई मैले कसरी बिताउनु पर्ने हो, अनि हरेक दिन मेहनत सङ्घर्ष र सानो सानो सफलताले गर्दा नि मेरो जीवन बन्छ भन्ने कुरालाई बिर्स्यौँ भने त कसरी होला र। अरूको नजरमा अथवा अरूको जीवनमा आफू हाइलाइट भन्नुभन्दा आफ्नो रियल लाइफमा आफूलाई माया गर्नु, आफ्नो बन्दोबस्त पक्का गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई। म यति बेला तपाईँको लागि एउटा अत्यन्तै राम्रो गीत सुनाउँछु, त्यसपछि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग सेयर गर्नेछु।

हजुर अघि भनेको थिएँ नि, एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग बाँड्छु सार्छु भनेर। तपाईँलाई थाहा छ बाँसको बारेमा के हुन्छ भनेर। बाँस खान पनि हुन्छ तामाको रूपमा, होइन, बाँसको टुसा पनि हामी खाने गर्दछौँ, बाँसले अब करेसा बारीदेखि लिएर सबै थोक बनाउन पनि सक्छौँ, अनि यताउता केही गर्नु पर्यो भने बाँस पनि चाहिन्छ, घर बनाउनु पर्यो भने त्यही बाँसको आवश्यकता पर्दछ, अनि यस संसारबाट जाँदाखेरि पनि त्यही बाँस चाहिन्छ, यो त हामीलाई थाहा छ। तर बाँसको एउटा विशेष प्रजाति रहेछ, होइन, त्यो बाँस रोपेको

पहिलो केही वर्षमा चाहिँ जमिन माथि खासै बढेको देखिँदैन अरे के, त्यो सानै देखिन्छ अरे कि, अब रोप्यो कति दिनसम्म त्यो सानोको सानै देखिन्छ अरे, एकदम बलियो मजबुतसँग जराहरू जमिनमा गाडिँदैन तबसम्म त्यो बाँस हुर्किँदो रहेनछ कि, आफ्नो उचाइ बढाउँदो रहेनछ। त्यो बाँसबाट चाहिँ मानिसले धेरै कुरा सिक्न सक्छ भनेर भन्छन् कि मानिसहरूले, किन भन्दाखेरि चाहिँ मानिसको जीवन पनि त्यो बाँस जस्तै हो रे, कहिलेकाहीँ बाहिरबाट केही नभएको जस्तो देखिए तापनि भित्रभित्रै मानिसले आफ्नो ज्ञान, क्षमता, अनुभव, आत्मविश्वास बढाएर आफूलाई चाहिँ यस्तोसँग तयारी बनाएको हुन्छ अरे कि, उसले त्यो उसले आफ्नो समय खेर नफालिकन आफूलाई पूर्ण रूपले कुशल बनाएको हुन्छ अरे, ज्ञानले युक्त बनाएको हुन्छ अरे। त्यही बाँसले जस्तै आफ्नो जरा जमिन मुनि मजबुत बनाएपछि मात्र ऊ बाहिर अनि बल्ल हल हल हल बढ्न थाल्छ अरे। मानिसको पनि जीवन त्यस्तै हो रे, त्यो बाँस जस्तै, त्यो एउटा प्रजातिको बाँस जस्तै, ज्ञान गुणले आफूलाई परिपक्व बनाएर आफू सक्षम भएपछि अनि उसले जहाँ छोए पनि जे गरे पनि त्यो माटो सुन बन्छ भनेको यही नै हो।